0: Bradford's number one Asian community radio, Bradford Asian Radio. On 1413 AM, DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
1: And the winner is...
2: And the winner is...
3: And the winner is...
1: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorised by the UK Financial Conduct Authority.
6: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
7: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
6: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंट्रेपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
7: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
6: फर्स्ट चॉइस
7: 106 लिस्टर हिल्स ब्रैडफोर्ड BD71JL।
6: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
7: 01274317644।
8: फॉर क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
9: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
7: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
9: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है
7: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
9: मंगला केटरिंग, 77 आथिंगटन स्ट्रीट, ब्रैडफोर्ड, BD8 ATY।
7: टेलीफोन 01274731555। मंगला केटरिंग सर्विसेज .uk। दुल्हन वो जो पिया मन भाई,
9: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
7: नित नए डिजाइन के सेट, चूड़ियां, कंगन, कांटे,
9: बालियां, अंगूठियां और हार,
7: जो दुल्हन करे सिंगार,
9: आज ही मामू काके की दुकान,
7: खालिस सोने की पहचान,
9: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
7: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
9: आपकी शान
7: हमारी आन,
9: क्वालिटी की पहचान,
7: पाकिस्तान ज्वेलर्स, 1 डुकवर्ट लेन, ब्रैडफोर्ड, BD95ER, 01274491442।
9: पाकिस्तान ज्वेलर्स। ना ही बच्चों का कोई सेफ मुस्तकबिल, ना हमारा, कब तक ऐसे ही करेंगे गुजारा।
7: अरे सेफ पे राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे।
9: बस, ट्रक, फोकलिफ्ट, टैक्सी लाइसेंस, हम हैं आपको सब कुछ सिखाने को तैयार।
7: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ पे राइडर।
9: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत, आज ही विजिट कीजिए
7: 33 वेटले लैंड, ब्रेडफोर्ड, 01274201679।
9: safewayrider.co.uk।
10: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
7: तो खुलकर क्यों नहीं कहती कि आज पेल्स जाने का इरादा है।
10: जी हाँ, पेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
7: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए, आज ही तशरीफ लाइए। ओपन 7 डेज, पेल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD61DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन। ब्रैडफोर्ड में फर्नीचर का सबसे खूबसूरत शोरूम लव फर्नीचर।
11: फर्नीचर तो आप घर घर देखते हैं, मगर जो देखते ही पसंद आ जाए वो है लव फर्नीचर, जहाँ पर ऑर्थोपेडिक डबल बेड सिर्फ 100 pounds से, जर्मन वार्डरोब, डाइनिंग टेबल, कॉफी टेबल, रग, कारपेट, मैट्रेसेस की वसी वैरायटी।
12: ओपन 7 डेज, 10 till 6, फ्री डिलीवरी ऑल ओवर वेस्ट यॉर्कशायर। लव फर्नीचर, कार्लाइल रोड, ब्रैडफोर्ड, अपोजिट बार्कलेज बैंक, पौंड ब्रैडफोर्ड, 9627229622।
11: लव फर्नीचर, फर्नीचर यू लव।
0: ब्रैडफोर्ड एशियन रेडियो, our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274 306677.
1: You're listening to
13: Bradford Asian Radio on 1413 AM.
14: जी लिस्टनर्स, इस वक्त मेरे साथ मौजूद हैं फेडरल मिनिस्टर ऑफ इंफॉर्मेशन एंड ब्रॉडकास्टिंग
3: جناب محمد علی دورانی اور آج جو تقریب تھی جس میں ڈائریکٹر جنرل ریڈیو پاکستان جناب طارق امام کے حوالے جو سی ڈی گئی تھی, جو لانچ کی گئی سی ڈی جس میں اقبال کا کلام ہے, اس کا ٹائٹل اپنا مقام پیدا کر, اس کے حوالے سے ہم منسٹر صاحب سے پوچھیں گے کہ وہ کیا کہنا چاہتے ہیں. السلام علیکم سر.
14: وعلیکم السلام.
3: جی سر, اس سی ڈی کے حوالے سے اور آج جو تقریب تھی اس حوالے سے آپ کیا کہنا چاہیں گے؟
14: جی وہ کل جیسے 9 نومبر ہے اور اقبال ڈے کے ریفرنس سے آج سی ڈی کو جاری کیا گیا ہے, جس کا بنیادی مقصد یہ ہے کہ جو کلام اقبال ہے اس کو نوجوانوں تک, اقبال کی سوچ کو عام لوگوں تک پہنچانے کے لیے جو ہے وہ بہت عرصے بعد کلام اقبال کو دوبارہ جو ہے ایک نئے کے ساتھ جو ہے پیش کیا گیا ہے اور ایک نئے اپوزیشن کے ساتھ پیش کیا گیا ہے. میں سمجھتا ہوں یہ ڈیولپمنٹ ہے, ان شاء اللہ یہ کافی جاری رہے گا.
3: ہم سر سے ان کا پیغام لیں گے کل حضرت علامہ اقبال کا یوم پیدائش ہے, اس حوالے سے. جی سر, آپ کیا کہنا چاہیں گے؟
14: میں سمجھتا ہوں کہ جی کل کے دن کی اہمیت جو ہے وہ اس ظاہر ہوتی ہے کہ کل اس شخصیت کا یوم پیدائش ہے جن کے تصور کی بنیاد پر یہ ملک ہمارے وجود میں آیا, اور ایسی شخصیت جو پوری مسلم امہ کے نوجوانوں کے لیے ایک آئیڈیل کی حیثیت رکھتی ہے, اور ایسی شخصیت جن کے کلام نے جو ہے پوری مسلم امہ کے اندر جو ہے ایک اعتماد اور ایک اپنی پہچان, ایک خودی اور ایک اعتماد پیدا کیا. اس لیے میں سمجھتا ہوں کہ کل کا دن اہم ہے, اور کل ہماری خود کی سوچ اور فکر جو ہے وہ اس طرح سے اس کو آگے بڑھانا چاہیے. ہم سب جو ہے نہ صرف اقبال کے پیغام کو سمجھیں بلکہ اس سے عملی رہنمائی بھی حاصل کریں.
13: You're listening to Bradford Asian Radio on 1413 AM.

0: معزز سامعین کرام، ایک مرتبہ پھر آپ سے مخاطب آپ کی میزبان عثمان اشفاق، بریف ریڈیشن ریڈیو کی نشریات آپ سماعت فرما رہے ہیں 1413 AM پہ، آن لائن اور چند علاقوں میں ڈیپ کے ذریعے بھی یہ نشریات پہنچتی ہیں، اور اس کے ساتھ ساتھ سامعین کرام ہمارا جو فون کا اسمارٹ ایپ ہے اس کے ذریعے بھی آپ بریڈفورڈ ایجن ریڈیو کی نشریات کو سن پاتے ہیں. جیسا کہ ہم نے پہلے کہا، کچھ چیزیں ایسی ہوتی ہیں جو اوائڈیبل جو ہے وہ نہیں ہوتی ہیں، ان کو کرنا پڑتا ہے. تو بہرحال بیچ میں یہ جو تھوڑی بہت انٹرپشن ہوئی اس کے لیے ہم آپ سے معذرت خواہ ہیں. تو بہرحال ساتویں باب پہ پہنچے تھے ہم ناول دستک نہ دو کے، اور یہ بڑا اہم ہے اس لیے کہ اصل کہانی اب یہاں سے شروع ہو رہی ہے. پہلے آپ کو کرداروں کا تعارف کروایا گیا، اتنے عرصے میں گیتی آرا اور ارجمند دو بہنیں ہیں، بالکل مختلف مزاج کی دونوں بہنیں ہیں. ان کی والدہ ہیں، والد بہت بڑے ذمہ دار ہیں، وہ ایک حویلی میں رہتے ہیں بہت بڑے مینشن میں، اور یہ اس وقت کی بات ہے جب ابھی انڈو پاک اکٹھا ملک تھا، پاکستان اور انڈیا کی پارٹیشن نہیں ہوئی تھی، اور وہاں پہ وہ جو ایک چائنا سے بچہ آیا ہوا ہے جو کام کاج کے سلسلے میں پھیری والا ہے، سائیکل پہ وہ اپنا مال بیچتا ہے، جو وہاں سے بیک ہوم سے وہ لے کے آتا ہے چائنا کی جو کڑھائی اور ریشم کے بنے ہوئے گاؤنز وغیرہ، اس قسم کی چیزیں، بیڈ شیٹس وغیرہ. تو اب بات کہاں تک پہنچی تھی، جی ہاں دونوں بہنیں سو رہی تھیں ویسے تو، لیکن گیتی آرا جو تھی وہاں کی بات تھی کہ اس کے جاگنے کا سوال ہی نہ تھا. ہوا کے ٹھنڈے اور لطیف جھونکوں نے اس کی بھولی بھٹکی نیند کو بھی اڑا دیا تھا، اور وہ کھڑکی کے قریب کھڑی باغ کے پچھلے حصے سے آتی ہوئی کوئل کی کوکو بڑے غور سے سن رہی تھی. ایک بار ہی ایک جھونکے کے ساتھ جامن کا درخت چھوما اور اس کی جامنوں سے لدی ہوئی شاخیں زمین تک جھک آئیں. گیتی کا دل کالی کالی جامنے دیکھ کر بے اختیار ہو گیا. ارجمن چلو جامنے توڑتے ہیں، اس نے ارجمن کا شانہ ہلایا جو بظاہر سوئی ہوئی تھی. ایسی سہانی رت میں نیند تو اسے بھی نہ آئی تھی، مگر وہ مکر کیے پڑی رہی. اس کی آنکھوں کے پپوٹے مکاری کی نیند کے باعث سکڑے ہوئے تھے اور پٹ پٹ پھڑک رہے تھے. اب دیکھیے یہ پپوٹے اور پھٹ پھٹ اور پھڑک، یہ بھی پے سے شروع ہونے والے ہی الفاظ ہیں اتفاقاً. ہر آہٹ پر وہ سانس روک کر بمشکل آنکھوں کو ساکت کر لیتی تھی. اس نے آہستہ سے کہا، اگر کسی نے دیکھ لیا تو پھر کیا، زیادہ سے زیادہ پٹائی ہو جائے گی. زمین کرم پٹائی بھی اب پے سے شروع ہوتا ہے، گیتی نے لاپرواہی سے کہا اور باہر کو چل دی. نیم کے درخت کے نیچے چننا بیٹھا اپنے کنچوں کا حساب کر رہا تھا. آؤ چننا، چلو جامنے توڑتے ہیں. نہیں بھائی، تم آپ ہی توڑو، کون تمہارے ساتھ جا کر مار کھائے. چننا نے جلدی سے اپنے کنچے چھپا لیے، اس لیے کہ ان میں کئی گولیاں گیتی کی بھی شامل تھیں. مچاؤ کمبخت کہیں کے، کون مارتا ہے تم کو، کون مارتا ہے اے؟ اس دن کیسا شبراتی کو پٹوایا تھا. اچھا اچھا مت جاؤ، کون بلاتا ہے تم کو، اور وہ درخت پر جا چڑھی. انکار کے باوجود چننا بھی درخت کے نیچے پہنچ گیا. میں بھی آؤں، اس نے وہاں سے تاکا. اب مت آنا، آگے آؤ گے تو دھکا دے کر گرا دوں گی. مجبوراً چننا نیچے گری ہوئی جامنے بین بین کر کھاتا رہا. اللہ کرے گر جائے اوپر سے، اس نے دل ہی دل میں کوسا، اور وہ مزے سے ایک گدے پر بیٹھی جامنے کھا رہی تھی. اس نے اپنی فراک کی جیب میں سے نمک کی پڑیا نکالی اور چننا کو ترسایا. پڑیا جو ہے یہ بھی پے سے شروع ہوتا ہے. ہمارے پاس تو نمک بھی ہے، ہم تو نمک سے کھا رہے ہیں. اللہ کرے ہاتھ ٹوٹ جائیں، چننا نے چپکے چپکے کوسا. ٹن ٹن سائیکل کی گھنٹی بجی، اور یہ سائیکل صفدر یاسین کی تھی جو اب بغیر سادہ لگائے آ جاتا تھا. نیچے سے چننا نے گیتی کو ڈرایا، بیگم صاحب غسل خانے کے دروازے میں کھڑی ادھر ہی کو دیکھ رہی ہیں، آج ہو گئی پٹائی، باپ رے میں تو بھاگوں. اور گیتی گڑبڑا گئی، بوکھلاہٹ میں اترتے میں اس کا پیر پھسل گیا، اور نہ جانے کیا اتفاق ہوا کہ وہ گدے سمیت نیچے آ رہی، اور گرتے وقت اس کے ذہن میں صرف یہی خیال تھا کہ ساری موٹی موٹی کالی کالی جامنے پچ گئیں. گرتے کے ساتھ ہی اس نے ٹن ٹن کھڑم دھڑام کی آواز سنی، جیسے کسی نے قصدن چلتی ہوئی سائیکل ہاتھ سے چھوڑ دی ہو.
1: The winner is
2: your business being heard on the radio.
3: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
1: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
4: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
5: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
4: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंट्रेपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
5: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
4: फर्स्ट चॉइस
5: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL।
4: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
5: 01274317644।
6: क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
7: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
5: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
7: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने कि खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
5: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
7: मंगला केटरिंग, 77 Athington Street, ब्राडफोर्ड, BD8 ATY।
5: टेलीफोन 01274731555। मंगला केटरिंग सर्विसेज UK। दुल्हन वो जो पिया मन भाए,
7: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
5: नित नए डिजाइन के सेट, चूड़ियां, कंगन, कांटे,
7: बालियां, अंगूठियां और हार,
5: जो दुल्हन करे सिंगार,
7: आज ही मामू काके की दुकान,
5: खालिस सोने की पहचान,
7: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
5: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
7: आपकी शान
5: हमारी आन,
7: क्वालिटी की पहचान,
5: पाकिस्तान ज्वेलर्स, 1 Duckworth Lane, Bradford, BD95ER, 01274491442।
7: पाकिस्तान ज्वेलर्स।
8: Looking to start driving or building a strong career? With Safeway Rider, you can learn automatic or manual driving with trusted, friendly instructors. We offer theory classes online and in-class to help you pass first time. Need your taxi badge for West, North or South Yorkshire? We will guide you step by step. Want more? Train as a driving instructor with our audit-approved trainers, or get your truck, bus or forklift license and grow your future. Safeway Rider. Call today at 01274-201-679 or visit safewayrider.co.uk. Safeway Rider, helping you secure your future.
9: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है,
5: तो खुलकर क्यों नहीं कहती कि आज पेल्स जाने का इरादा है।
9: जी हाँ, पेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
5: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए, आज ही तशरीफ लाइए। ओपन 7 डेज, पेल्स, सी रूम, 46 Rooley Avenue, ब्रेडफोर्ड, BD61DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन। ब्रेडफोर्ड में फर्नीचर का सबसे खूबसूरत शोरूम लव फर्नीचर।
10: फर्नीचर तो आप घर घर देखते हैं, मगर जो देखते ही पसंद आ जाए वो है लव फर्नीचर, जहां पर ऑर्थोपेडिक डबल बेड सिर्फ 100 pounds से, जर्मन वार्डरोब, डाइनिंग टेबल, कॉफी टेबल, रग्स, कारपेट, मैट्रेसेस की वसी वैरायटी।
5: ओपन 7 डेज, 10 till 6, फ्री डिलीवरी ऑल ओवर वेस्ट यॉर्कशायर। लव फर्नीचर, कार्लाइट रोड, ब्रेडफोर्ड, अपोजिट बार्कलेज बैंक, पॉन्ड ब्रेडफोर्ड, 9627229622।
10: लव फर्नीचर, फर्नीचर यू लव।
11: ब्रेडफोर्ड एशियन रेडियो, our voice, your choice. Bradford Asian Radio. Call the studio now, 01274 306677. Broadcasting from Bradford, listen to all over the world. Bradford Asian Radio, the real Asian radio. Bradford Asian Radio, our voice, your choice.
0: जी मौजूद सामीन, आज बस क्या कहिए कि लंबा हो गया ज़रा बाब। क्यों लंबा हो गया? क्योंकि इसमें 2-3 मरतबा और काम भी आ गए बीच में जो हमें करने पड़ गए, इसलिए। लेकिन बहरहाल अब मज़ीद थोड़ा सा हिस्सा इसका बाकी है। हम चाहते हैं कि ये जो बाब नंबर 7 है ये आपके पूरा बता दिया जाए, गोश गुजार कर दिया जाए, ताकि आपको उस वाक़े की समझ आ जाए। अच्छा जी, हुआ क्या कि बच्ची वहां से गिर गई जामन के दरख्त से, और उसके जहन में सिर्फ यही ख्याल था कि जो मोटी मोटी काली काली जामने थी वो पिच गई, ठीक है, यानी कि फिस गई आप कह लीजिए आम में। गिरते के साथ ही उसने टन टन खड़म धड़ाम की आवाज सुनी, जैसे किसी ने कसदन चलती हुई साइकिल हाथ से छोड़ दी हो। दूसरे लम्हे उसने उठना चाहा तो एक आह उसके मुंह से निकल गई। اس نے بےبسی سے سر گھما کر دیکھا، چائنا مین اس کے سرحانے جھکا ہوا اس کو فکر مندی سے دیکھ رہا تھا۔ کوکو، چوٹ تو نہیں آئی؟ اس نے جواب دینے کی بجائے بے بسی سے اس کی طرف دیکھا اور آنکھیں بند کر لی۔ اور صفدر یاسین دوبارہ اس کے اوپر جھک گیا۔ اس کی آنکھوں میں درد کی لہر اور بے بسی یوں چمکی تھی جیسے کسی زخمی شیر کی آنکھوں میں مچلتی ہوئی کرب کی لہریں، اور اب وہ یوں آنکھیں بند کیے لیٹی تھی جیسے اپنی مسحری میں سوئی ہوئی ہو۔ اس کی گلابی اور نفیس فراک جا بجا سے جامنوں کے اودے اودے کچلے میں لتھڑی ہوئی تھی، ہونٹ اودے ہو رہے تھے، پیروں سے جوتے غائب اور سیدھے سیاہ بال پیشانی پر بکھر آئے تھے، اور پیشانی کے بائیں طرف ایک کنکر نے چپ کر زخم بنا دیا تھا جس میں سے جیتا جیتا خون رس رہا تھا، اور وہ یوں لیٹی ہوئی خالص چینی لڑکی نظر آ رہی تھی۔ اس نے جھک کر دھیرے سے اس کو آواز دی، کوکو۔ چنا موقع کی نزاکت کا احساس ہوتے ہی وہاں سے بکٹٹ اڑا اور سیدھا اپنے کوارٹر میں جا کر دم لیا۔ صفدر نے جیب سے رومال نکالا، اس کے زخم پر رکھ کر آہستہ آہستہ خون کو اس میں جذب کرنے لگا۔ کوکو، اس نے پھر اس کو آواز دی اور جواب نہ پا کر اس کو ہوشیار کرنے کے خیال سے پیشانی پر ہاتھ رکھا جو بالکل سرد تھی۔ ارے یہ تو بے ہوش ہے، اس کو پہلی دفعہ احساس ہوا۔ جہاں تک ممکن ہو سکا اسی قدر آرام سے اس نے اس کو اپنے ہاتھوں پر اٹھا لیا اور چرچر بولتی ہوئی مورم پر جلدی جلدی چلتا ہوا برآمدے میں جا پہنچا۔ اس کے دونوں ہاتھ گھرے ہوئے تھے اور گھنٹی کا بٹن دبانا ناممکن تھا، چنانچہ اس نے پوری طاقت سے آوازیں دیں، چائنا مین، چائنا مین۔ اوہ کیوں اتنا شور مچاتے ہو؟ سولت نے جھنجھلا کر گیلری کا دروازہ کھولا اور اس کی طرف دیکھ کر ٹھٹک گئی۔ ہائے کیا ہوا اس کو؟ جب میں گیٹ کے اندر داخل ہو رہا تھا تو میں نے اس کو گرتے دیکھا اور میں نے اپنی سائیکل وہیں پٹخ دی، مگر میرے پہنچنے سے پہلے ہی گر چکی تھی۔ اوہ، سولت کا چہرہ کاغذ کی طرح سفید ہو رہا تھا۔ جلدی کرو، بتاؤ نا اس کو کہاں لٹاؤں، یہ بہت بھاری ہے، میرا ہاتھ تھک گیا۔ اوہ، سولت اندر چلی گئی۔ کس قدر پاگل ہے یہ، صفدر نے سوچا، اب کیا میں اس کی اتنی بھاری سی بہن کو ساری عمر اپنے ہاتھوں پر اٹھائے کھڑا رہوں۔ اس نے سر جھکا کر اس کے چہرے کی طرف دیکھا اور خود ہی مسکرا دیا۔ کون کہتا ہے یہ اس لڑکی کی بہن ہے، یہ تو بس خاص الخاص میرے اپنے ملک کی لڑکی معلوم ہوتی ہے۔ گیلری میں سخت کھلا بلی سی سنائی دی اور وہ کئی قدم آگے بڑھے۔ لاؤ اندر لے آؤ، چچی جان نے بے حد پریشان آواز میں صفدر کو اشارہ کیا اور وہ اندر کمرے میں آ گیا۔ اور یہ کمرہ اس کی ماں کا تھا جو سر پکڑے تختوں کے چوکوں پر بیٹھی تھی۔ بچی کو مزہری پر لٹا دینے کے بعد بھی وہ اس کے سرحانے کھڑا رہا۔ سولت آ کر اس کے سرحانے بیٹھ گئی اور اس کی نبز ٹٹولنے لگی۔ اے بٹیا، اس کی نبز تو چل رہی ہے نا، اما بیگم کی آواز میں لرزش تھی۔ بالکل ٹھیک ہے، اب اتنا نہ گھبرائیے آپ۔ اس نے اس کے مڑے ہوئے پیر کو سیدھا کرنا چاہا تو وہ ساری جان سے لرز گئی۔ معلوم ہوتا ہے فریکچر ہو گیا ہے۔ اے ہے، تو بھگوان نے اپنی ہڈی توڑ لی، وہ رو دینے کے قریب ہو گئی۔ بچی کو ہوش میں لانے کی کوشش کرنا چاہیے، مجبوراً صفدر نے سولت سے کہا۔ او ہاں، سولت لپک کر اما بیگم کے ڈریسنگ روم سے یوڈی کلون کی شیشی اٹھا لائی۔ ٹھنڈے پانی کے چھینٹوں اور یوڈی کلون کی خوشبو کے اثر سے اس نے آہستہ آہستہ آنکھیں کھول دی۔ سارے گھر کو اپنے ارد گرد دیکھ کر فتح مندی اور تسکین کا احساس اس کے سارے وجود پر چھا گیا۔ ارے کوئی گرم دودھ تو لانا، چچی جان نے گھبراہٹ میں ہاتھ ہلائے اور سولت لپک کر گرم دودھ کی پیالی لے آئی۔ یہ کمرہ بے حد نفاست سے سجا ہوا اور اس میں کھڑے بیٹھے ہوئے سب لوگ ہی خوبصورت اور دلاویز تھے، لیکن صفدر یاسین کو اس وقت قطعی یہ احساس نہ تھا۔ اور جب یہ معلوم ہوا کہ یوں لیٹے لیٹے وہ دودھ نہیں پی سکتی تو دواؤں کی الماری سے فیڈنگ کپ نکال کر دودھ اس میں انڈیل لیا گیا، مگر اس نے فیڈنگ کپ کو پکڑنے والے ہر ہاتھ کو اپنے ہاتھ سے ہٹا دیا۔ تب صفدر یاسین اس کے قریب آ کر گھٹنوں کے بل بیٹھ گیا۔ کوکو، پی لو، اس نے سولت کے ہاتھ سے بغیر کچھ کہے فیڈنگ کپ لے کر اس کے منہ سے لگا دیا، اور کوکو نے درد سے لبریز مگر مسکراتی آنکھوں سے اس کو دیکھتے ہوئے سارا دودھ گٹ گٹ پی لیا۔ پھر وہ سرگوشی میں بولی، چن چن چائنا مین، تم آج اندر آ گئے، اب تم کو اس بڑی سی الماری میں بند کر دیا جائے گا، اب تم گھر نہیں جا سکتے۔
12: कोई बात नहीं, अब तुम्हारे दर्द तो नहीं? बहुत दर्द है, मेरी तो हड्डियां टूट गई हैं। वो बेबसी से मुस्कुराई। बहुत बहादुर हो तुम। उसने उसके काली घटाओं से भी ज्यादा काले बाल उसकी पेशानी पर से हटा दिए। अचानक अम्मा बेगम के चेहरे पर नागवारी सी छा गई, जैसे कोई बहुत गलत बात हो गई हो। अब इससे कहो बाहर जाए, वो मुंह फेरकर सौलत से बोली। सौलत ने एक नजर उनको देखा और फिर खजल सी होकर चाइना मैन से अंग्रेजी में कहा, तुम्हारी हमदर्दी का बहुत बहुत शुक्रिया, अब तुम जा सकते हो, अब हम इसको हॉस्पिटल ले जा रहे हैं। हाँ, अपने अब्बा को तो इत्तला दे दो, मैंने उनको फोन कर दिया है, वो अभी गाड़ी भेज रहे हैं। क्यों, तुमने बताया नहीं कि इसकी हड्डी टूट गई है? फजूल परेशान होते, शायद ना टूटी हो, मेरा ख्याल गलत है, अब तो ये बातें कर रही है। ये कहते कहते उसने सफदर की तरफ यूं देखा, गोया कहती हो कि बस अब अपना रास्ता लो। वो आहिस्ता से उठा और किसी को सलाम दुआ किए बगैर बाहर निकल गया। हाय अब्बा मियाँ, बड़ा दर्द है, गेटी ने बिलक कर अम्मा की बजाय अब्बा मियाँ को आवाज दी जो मौजूद ना थे, मगर जवाब उन्होंने ही दिया। देख लिया बे कहेपन का मजा, और खाओ जामने, सुबह तुमको बिस्तर में लेटने की सजा मिली थी और दोपहर को तुम खाक उड़ाने निकल पड़ी। उनकी बात का जवाब गेटी ने यूं दिया कि दर्द की दूसरी शिकायत को अपने होंठों तले दबाकर छुपा लिया। उसने गर्दन मोड़कर देखा, दरवाजे के करीब सहमी हुई अर्जुमन खड़ी थी। मौजूद सामीन कराम, ये था जनाब अल्ताफ फातिमा का नॉवल दस्तक ना दो, उसका सातवां बाब जो हमने पढ़ के सुनाया, जहां से अब सही असल कहानी शुरू हो रही है और आपको मजीद किरदारों का जो तारुफ है वो तफसीली तौर पर समझ में आ गया होगा कि गेती आरा और अर्जुमन आरा दो बहनें हैं, उनकी वालिदा हैं, और गेती आरा और सौलत आरा, माजर चाहेंगे, अर्जुमन बेगम उनकी वालिदा हैं, और अमीर कबीर घराना है, बहुत बड़े घर में रहती हैं, और ये उससे पहले की बात है, पार्टीशन से पहले की। उनके घर में नौकर चाकर भी हैं, सेवन क्वार्टर्स हैं, और वो जो चुन्ना है वो माली का बेटा है, और ये जो चाइना मैन है, चुन चुन चाइना मैन, ये सफदर यासीन है, मुसलमान है लेकिन चाइना से ताल्लुक रखता है, और यहाँ पे वो चीज़ें वगैरह बेचने के लिए आता है, फेरी वाला है। और अब ये हुआ इस बाब में कि वो बच्ची जामने तोड़ते तोड़ते दरख्त से शाख टूटी और गिर गई, और उसकी जामने भी सारी खराब हो गई, फ्रॉक भी उसका फट गया और उसका पाँव फ्रैक्चर हो गया। तो यहाँ तक ये बात पहुंची है, अब देखेंगे कि आगे जो है वो क्या होता है। तो लीजिए अब क्या बताएं जी, अजरा साहिबा आपने दोबारा फोन किया था और आपने कुछ मजीद अल्फाज बताए, अभी हम बताएंगे कि आपने कौन से अल्फाज अभी बताए हैं। तो लीजिए फिलहाल ये खूबसूरत सा गीत सुनिए, उसके बाद हम बताते हैं कि अजरा साहिबा ने हमें कौन से अल्फाज बताए। आप भी ज़मीन कराम इस सिलसिले में शामिल होना चाहें तो हमारे स्टूडियोज का नंबर है 01274306677। माजर चाहते हैं कि बहुत सी कॉल्स आई, कुछ हम ले पाए कुछ हम नहीं ले पाए, क्योंकि वो कुछ वजूहात थी टेक्निकल, जिसकी वजह से हमें नहीं हम ले सके कॉल्स को, लेकिन बहरहाल अब आप कॉल कर सकते हैं और लीजिए उस दौरान आप इस गीत से लुत्फंदोज हों। और जरका साहिबा आपने भी दोबारा फोन किया और बड़े खूबसूरत अल्फाज आपने बताए, तो आपकी भी बात करते हैं, फिलहाल गीत।

مدر سامعین کرام، ایک اور خوبصورت سا آپ نے گیت سنا بریڈفورڈ ایشین ریڈیو پر جو آپ سن رہے ہیں 1413 AM پہ آن لائن یہ نشریات آپ تک پہنچ رہی ہیں، ساتھ ہی ساتھ ہمارے اسمارٹ ایپ کے ذریعے جو ہمارا موبائل ایپ ہے اس کے ذریعے آپ سن رہے ہیں، اور پوری دنیا میں یہ آواز پہنچ رہی ہے آن لائن جیسا کہ ہم نے کہا بریڈفورڈ ایشین ریڈیو .co.uk کے ذریعے، اور آپ سے مخاطب ہے آپ کی میزبان عثمان اشفاق پروگرام انتخاب کے ہمراہ۔ سمیع کرام، علامہ اقبال کیا لکھتے ہیں اجتہاد کے حوالے سے کہ ہند میں حکمت دین کوئی کہاں سے سیکھے، ہند میں حکمت دین کوئی کہاں سے سیکھے، نہ کہیں لذت کردار نہ افکار عمیق، حلقہ شوق میں وہ جرأت اندیشہ کہاں، حلقہ شوق میں وہ جرأت اندیشہ کہاں، آہ محکومی و تقلید و زوال تحقیق، خود بدلتے نہیں قرآن کو بدل دیتے ہیں، خود بدلتے نہیں قرآن کو بدل دیتے ہیں، ہوئے کس درجہ فقیہان حرم بے توفیق، ان غلاموں کا یہ مسلک ہے کہ ناقص ہے کتاب، معاذ اللہ ثم معاذ اللہ، ان غلاموں کا یہ مسلک ہے کہ ناقص ہے کتاب کے سکھاتی نہیں مومن کو غلامی کے طریق۔ یہ اقبال نے آج سے تقریباً 150 سال پہلے لکھ دیا کہ جو صورتحال اگر آپ دیکھیے تو جتنی آج یہ صورتحال شدید ہے، جتنی آج یہ محکومی اور غلامی کا جو ہے نا آپ کہہ لیجئے کہ عنصر پایا جاتا ہے، بحیثیت قوم بات کر رہے ہیں، بحیثیت امت، اور امت اور قوم کس سے بنتی ہے؟ افراد سے مل کے بنتی ہے۔ معاشرہ کس سے تشکیل پاتا ہے؟ افراد ہی سے مل کے بنتا ہے۔ اگر افراد کا خود کردار ٹھیک نہ ہو تو کیسے ہو سکتا ہے کہ کوئی امت جو ہے وہ صحیح ہوگی، یا وہ جو معاشرہ ہے اس میں خرابیاں اور خامیاں نہیں ہوں گی؟ تو خود سب سے بڑی بات، پہلی بات یہی آتی ہے سامعین کرام سمجھ میں کہ انسان کو خود کو پہلے تو بدلنا چاہیے، اور حکمت دین کیسے آتی ہے؟ آپ کا کوئی بھی دین ہے، کوئی بھی آپ کا مذہب ہے، جب تک آپ کا کردار اس کی تصویر پیش نہیں کرے گا، اس کی گواہی نہیں دے گا، جو کچھ آپ نے پڑھا ہے، جو آپ کا علم ہے، جب تک آپ کا کردار اس کے مطابق نہیں ہوگا، جب تک آپ کی سوچ نہیں بدلے گی، گہری نہیں ہوگی سوچ، سطحی سوچ ہوگی، تو پھر یہی ہوگا۔ آپ کوئی بھی کام کرتے ہیں، آپ کا کوئی بھی پروفیشن ہے، آپ کتنے خواب پڑھے لکھے ہیں، آپ نے پی ایچ ڈی کر رکھی ہے، ڈاکٹریٹ کی ڈگری لے رکھی ہے، آپ نے کچھ بھی کر رکھا ہے، جب تک آپ کا کردار صحیح نہیں ہے، آپ کو طریقے سے بات کرنا نہیں کسی سے آتا، آپ کیا سمجھتے ہیں کہ وہ قومیں یا وہ جو بھی معاشرہ ہے، آپ کیا سمجھتے ہیں کہ آیا وہ ٹھیک رہے گا، وہ صحیح ہوگا؟ سب سے پہلی چیز کردار میں آپ کی سچائی جو ہوتی ہے، جو آپ عزت، توقیر، احترام، ہم نے کل بھی شاید اس موضوع پہ تھوڑی سی بات ہوئی تھی کہ آپ جو ظرف والا انسان ہوتا ہے نا، جو خود با عزت ہو، وہی دوسروں کو عزت دے سکتا ہے۔ اگر خود ہمیں عزت کا احساس نہیں، اگر خود ہمارے اندر وہ خودداری نہیں ہے کہ عزت ہونی چاہیے انسان کی، انسان کا احترام ہونا چاہیے، بحیثیت انسان ہی ہونا چاہیے سب سے پہلے، اس کو چھوڑ دیجئے کہ آپ مسلمان ہیں، نان مسلم ہیں، آپ کا کیا عقیدہ ہے، آپ کس فرقے سے تعلق رکھتے ہیں، یہ سب چیزیں بعد کی ہیں، سیکنڈری ہیں، بلکہ کئی جگہوں پہ بے معنی ہو جاتی ہیں۔ کس چیز کی سب سے زیادہ ضرورت ہے؟ ایک دوسرے کو عزت احترام دینے کی۔ آپ عزت دیتے ہیں تو عزت پھر ملتی ہے آپ کو، اگر آپ عزت سے پیش نہیں آتے تو پھر آپ کیسے یہ توقع کر سکتے ہیں دوسرے سے کہ وہ آپ کو عزت دے گا یا احترام سے بلائے گا؟ معذرت کے ساتھ اس معاشرے میں جو تھوڑی بہت خرابی زیادہ یہاں ہو چکی ہے نا، ان میں سب سے بڑی وجہ ہی یہی ہے، اور وہ یہ اس، آپ شاید سمجھ جائیں، بڑے باشعور لوگ ہیں، وہ اس زبان کی وجہ سے ہے کہ جس میں کوئی چھوٹا ہو، بڑا ہو، بزرگ ہو، خاتون ہو، مرد ہو، بس یو کہہ دیا، YOU، دیٹس اٹ۔ کوئی احترام نہیں، کوئی تکریم نہیں، کوئی عزت نہیں، کوئی آپ جناب نہیں، ماں آپ نہیں، بحضور نہیں، کچھ بھی نہیں ہے، محض یو۔ تو کیا عزت رہ جائے گی؟ کیا سکھاتے ہیں اپنے بچوں کو ہم، اور کیا وہ سیکھتے ہیں؟ کبھی ہم نے آیا اس کے بارے میں سوچا، کبھی غور کیا؟ حالانکہ ہمارے ہاں تو جو ہماری تہذیب ہے، جو آپ کہہ لیجئے تہذیب کہہ لیجئے اس کو، اس کو مذہب کہہ لیجئے، اس کو کچھ بھی کہیے، اس میں آپ جناب ہوتا ہے، بہت بے تکلفی ہو تو تم کہہ دیتے ہیں دوستوں کو،
तू भी कहा जाता है, लेकिन हुक्म क्या है, हर बड़े को आप कह के मुखातिब कीजिए। बहन की माँ है तो खाला है, वालिद की बहन है तो फुफो हैं, चाची हैं, मामी हैं, ताई हैं, फुफा हैं, खाला खालू हैं, ताया हैं, बहुत से अल्फाज हैं, दादा दादी नाना नानी, ये सब अल्फाज हैं। इज्जत में एहतराम में आप नहीं भी कोई आपका रिश्ते में कुछ लगता, आप उसको भी तरीके से बुलाते हैं, आप जनाब कह के बुलाते हैं, मुखातिब करते हैं, और उसी को सुन के अगर जर्फ वाला बंदा है वो कभी आपके साथ बदतमीजी नहीं करेगा, तरीके से पेश आएगा। आपकी कोई भी जॉब है, कोई भी आपका काम है, हम यहां बैठे हैं, हम अगर आपसे आप जनाब कह के बात नहीं करते या आप उल्टा हमें फिर आप जनाब नहीं कहते, तो फिर काहे का प्रोग्राम क्या कहते हैं उसको, फिर कुछ भी बाकी नहीं रहता। इज्जत सामीने कराम इंसान का बुनियादी हक है और हर शख्स का हक है। आप कुछ भी कीजिए लेकिन आप इज्जत और एहतराम को मद्देनजर रख के कीजिए, वरना कोई प्रोफेशनलिज्म नहीं है, कोई दूसरी चीजें नहीं है, क्या किरदार ही नहीं रहता इंसान का। मोहब्बत भी बाद में आती है, इज्जत जो है वो ज्यादा पहले आती है। अक्सर आपने सुना होगा और ये कई लोगों से सवाल भी किया जाए, जी आप इज्जत मोहब्बत दौलत शोहरत में से किसको आप करेंगे, तो हम ये समझते हैं कि मेजॉरिटी ऑफ द पीपल दे वुड आंसर इज्जत, वो कहेंगे कि हमें इज्जत चाहिए। दौलत बाद में आती है, शोहरत बाद में आती है, ओहदा बाद में आता है, इज्जत ही नहीं तो फिर काहे का होता, काहे की शोहरत, काहे की दौलत, किस काम की। तो ये सोचना चाहिए, ये बहुत छोटी छोटी बातें, इसीलिए हम कहते हैं कि उर्दू जबान इस्तेमाल करनी चाहिए घरों में। ठीक है अंग्रेजी यहां की, जहां हम रहते हैं वहां की जबान अंग्रेजी है, नो डाउट, बस जरूरत हमें बोलनी पड़ती है, बमजबूरी हमें इसको इस्तेमाल करना पड़ता है जब बाहर निकलते हैं दूसरे लोगों से बात करते हैं, लेकिन कम से कम अपने घर में तो आप उर्दू इस्तेमाल कर सकते हैं ना, बोल सकते हैं, या जो भी आपकी चले मादरी जबान है आप उसको बोलिए। लेकिन अगर आपका ताल्लुक पाकिस्तान से है पीछे बैक होम, तो फिर तो उर्दू आपकी कौमी जबान है, वहां पर बचपन से ही उर्दू बोली जाती है, पढ़ी जाती है, सिखाई जाती है, सुनी जाती है, तो उसको इस्तेमाल में लाइए आप। और उर्दू सिर्फ पाकिस्तान की जबान नहीं रह गई, ये हमारे दीन की जबान बन चुकी है। बहुत बड़े बड़े आलम दीन जो हैं, उलमाए कराम जो हैं, कभी उनकी बात सुनिए तो वो यही कहते नजर आते हैं, अल्हम्दुलिल्लाह सुम अल्हम्दुलिल्लाह हम कहेंगे कि पूरे का पूरा दीन जो है वो ट्रांसफर हो गया किन जबानों में, अरबी तो है ही है, जाहिर है जिसमें कुरान उतरा, जाहिर है अरबी अरबों की जबान है, हमारे नबी पाक हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की ये जबान है, लेकिन उसके बाद हर कोई अरबी नहीं जानता, तो फारसी है उसके बाद, और उसके बाद उर्दू आती है। ये जो अल्लामा मोहम्मद इकबाल की हम शायरी पढ़ते हैं या मुख्तलिफ शोरा का कलाम पढ़ते हैं, वो उर्दू में होता है, बहुत से उसमें फारसी के अल्फाज हैं, बहुत से उसमें अरबी के अल्फाज हैं। आपका ज़खीरा अल्फाज बढ़ता है इससे जब आप उर्दू बोलते हैं, क्योंकि उसमें अरबी है, उसमें फारसी है, उसमें संस्कृत के अल्फाज हैं, उसमें और बहुत से ऐसी जबानों के अल्फाज हैं कि जो इस तरह नगीने की तरह फिट बैठते हैं कि आपको महसूस ही नहीं होता कि ये दूसरी जबान के अल्फाज हैं। तो तहजीब अगर आपने सिखानी है अपने बच्चों को, अगर आपने महज़ब उनको बनाना है, अगर आपने तालीम याफ्ता, जिसे सही मानों में तालीम याफ्ता कहते हैं, डिग्री लेना तालीम नहीं कहलाती, इल्म होना तालीम याफ्ता कहलाता है, तो फिर आप अपने बच्चों को उर्दू सिखाइए, आप जनाब से बात करना सिखाइए। सोचिएगा इस बारे में, ये बहुत अहम नुक्ता है। हम बड़े फख्र से, ओ जी हमारे बच्चों को तो उर्दू नहीं आती, हमारे बच्चों को तो पंजाबी बिल्कुल नहीं आती, हमारे बच्चे तो घर में भी अंग्रेजी बोलते हैं, ये कोई काबिले फख्र बात नहीं है। क्यों हम इतने अभी तक वो गुलामी की जंजीरों में जकड़े पड़े हैं कि हम आज भी इसमें फख्र महसूस करते हैं कि हमारा बच्चा या बच्ची या खुद हम अंग्रेजी की, जी बहुत बड़ी हमें आला औरफा अंग्रेजी आती है, या हम अंग्रेजी लिबास पहनते हैं। तो ये बातें बात करने की हैं, ये बातें गौर व फिक्र करने की हैं। अगर आप
تبدیلی لانا چاہتے ہیں اپنے معاشرے میں. اگر آپ اپنے بچوں کو, ہم تو صرف اسی بات پہ ختم کریں گے اس بات کو جو اقبال نے کہا نا کہ ان غلاموں کا یہ مسلک ہے کہ ناقص ہے کتاب کہ سکھاتی نہیں مومن کو غلامی کی طریق, تو خودداری کی بات وہیں آ گئی نا. آپ خوددار ہوں گے تو آپ یہ باتیں محسوس کریں گے, ان کی خاطر آواز اٹھائیں گے. اگر ہمارے اندر خودداری نہیں رہ گئی تو پھر ظاہر ہے جو ہمارے ساتھ کوئی سلوک جیسا مرضی کر جائے ہم خاموشی اختیار کر لیں گے. اس لیے کہ ہمارے اندر دوسرے بت بہت مضبوط ہو جاتے ہیں. خوف کا بت ہے نوکری نہ چلی جائے, لالچ کا بت ہے ہاں جی پیسے ملتے ہیں وہ بند ہو جائیں گے, یا کوئی عہدہ ہے وہ بند ہو جائے گا, یا ہمارے سوشل ٹرمز اینڈ جو ہماری ریلیشن شپس ہیں وہ خراب ہو جائیں گے. ان کو ہٹائیے, ایک خدا کی غلامی کیجیے. اور خدا نے بھی غلامی کا نہیں کہا, اس نے آپ کو مکمل ارادہ اور اختیار دے کے بھیج دیا کہ آپ بندگی کیجیے, اس کی اس کے احکامات کی پابندی کیجئے, اس کے کہے ہوئے طریقے کے مطابق. باقی اس نے کہا یہ دنیا, اس کی زینتیں, اس کی لذتیں سب انسان کے لیے ہیں, کہیں نہیں کہا کہ ان سے کنارہ کشی اختیار کیجئے. تو اس بارے میں ذرا سوچئے گا. اللہ تعالی ہم سب کو ہدایت عطا فرمائے کہ ہم ایک دوسرے کو عزت و احترام سے پکاریں, عزت و احترام سے ان سے بات چیت کریں. ٹھیک ہے, جو بھی نقطہ نظر ہے اس کو بتائیے, اپنا کام ضرور کیجئے لیکن عزت و توقیر اور احترام کے ساتھ. بہت شکریہ آپ تمام سامعین کا. اس کے بعد سامعین کرام کیا پیش کرتے ہیں, ایک اور خوبصورت سا گیت پیش کرتے ہیں, اور اس کے بعد بتائیں گے کہ ہمیں پے کے حوالے سے جو ہمارا آج کا حروف تہجی تھا اس کے حوالے سے کون کون سے الفاظ موصول ہوئے, اور ہم نے کون سے چند الفاظ ایسے ہیں جو آپ کے لیے منتخب کر رکھے ہیں, آپ کو سنائیں گے, آپ کو بتائیں گے. کچھ ایسے الفاظ ہوں گے شاید آپ نے کبھی بھی نہ سنے ہوں. تو یہ سلسلہ ضرور کریں گے اس خوبصورت سے گیت کے بعد.

0: Asian Radio.
1: And the winner is...
2: And the winner is...
3: And the winner is...
1: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorised by the UK Financial Conduct Authority.
6: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका?
7: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
6: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंटीपर ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
7: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
6: फर्स्ट चॉइस
7: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL।
6: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
7: 01274317644।
8: क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
9: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
7: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
9: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने कि खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है
7: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
9: मंगला केटरिंग, 77 आथिंगटन स्ट्रीट, ब्रैडफोर्ड, BD8 ATY।
7: टेलीफोन 01274731555। मंगला केटरिंग सर्विसेज UK। दुल्हन वो जो पिया मन भाई,
9: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
7: नित नए डिजाइन के सेट, चूड़ियाँ, कंगन, कांटे,
9: बालियाँ, अंगूठियाँ और हार,
7: जो दुल्हन करे सिंगार,
9: आज ही मामू काके की दुकान,
7: खालिस सोने की पहचान,
9: पाकिस्तान ज्वेलर से शरीफ लाइए
7: और दुल्हन के चर्चे घर घर पहुँचाइए।
9: आपकी शान
7: हमारी आन,
9: क्वालिटी की पहचान,
7: पाकिस्तान ज्वेलर्स, 1 Duckworth Lane, ब्रेडफोर्ड, BD95ER, 01274491442।
9: पाकिस्तान ज्वेलर्स। ना ही बच्चों का कोई सेफ मुस्तकबिल, ना हमारा, कब तक ऐसे ही करेंगे गुजारा।
7: अरे सेफ राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे।
9: बस, ट्रक, फोकलिफ्ट, टैक्सी लाइसेंस, हम हैं आपको सब कुछ सिखाने को तैयार।
7: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ राइडर।
9: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत, आज ही विजिट कीजिए
7: 33 Wetley Lane, ब्रेडफोर्ड, 01274201679।
9: safewayrider.co.uk।
10: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
7: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
10: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
7: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए, आज ही तशरीफ लाइए। ओपन 7 डेज, पल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD61DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
0: ब्रेडफोर्ड एशियन रेडियो, our voice, your choice. Bradford Asian Radio. Call the studio now, 01274 306677. Broadcasting from Bradford. Listen to all over the world. Bradford Asian Radio. The real Asian Radio. Bradford Asian.
11: معزز سامعین کرام، ایک بار پھر آپ سے مخاطب آپ کی میزبان عثمان اشفاق، پروگرام انتخاب کے ہمراہ آپ سماعت فرما رہے ہیں بریڈفورڈ ایشین ریڈیو کی نشریات 1413 AM پہ۔ آن لائن یہ نشریات سنائی دیتی ہیں بریڈفورڈ ایشین ریڈیو .co.uk پہ، اور ساتھ ہی ساتھ سامعین کرام جو ہمارا موبائل ایپ ہے اس کے ذریعے بھی آپ تک یہ آواز پہنچتی ہے۔ امید کرتے ہیں کہ اب تک کا انتخاب آپ کو پسند آیا ہوگا، جو کہ شاعری کی شکل میں تھا یا پھر خوبصورت سے گیت آپ کے لیے پیش کیے گئے، اور یا پھر جو ناول ہے دستک نہ دو، اس کا ایک باب، ساتواں باب آپ کے لیے پیش کیا گیا۔ بہت مشکور ہیں ہم ان تمام کالرز کے خصوصی طور پر جنہوں نے وہ جو ہمارا حروف تہجی والا آپ کہہ لیجئے کہ چھوٹا سا ایک ذریعہ ہے کہ ذخیرہ الفاظ میں ہم اپنے اضافہ کریں, آپ نے حصہ لیا. ان میں شامل ہیں ناہید صاحبہ, سب سے پہلے آپ تشریف لائیں. آپ نے الفاظ بتائے تھے پھرتی, پڑھنا, پھرنا, پربت, پر, پیزا, پینسل, یہ الفاظ ناہید صاحبہ آپ نے ہمیں بتائے, بہت شکریہ, بہت نوازش. اس کے بعد جنید صاحب آپ تشریف لائے تھے, آپ نے بتایا پھول, پھلواری, پہچان, پابند, پشیمان, زبردست الفاظ ہیں. ساتھ ہی ساتھ کون شامل ہوئی, زرکا صاحبہ, زرکا صاحبہ آپ نے کون سے الفاظ بتائے, آپ نے بتایا کہ پاکیزہ, پائل, پپیتا, پاجامہ, پاپڑ, پاپا اور پیوند. عزرا صاحبہ آپ شامل ہوئیں, آپ نے بھی بہت خوبصورت الفاظ بلکہ بتائے, پیوند آپ نے بھی بتایا, پائیدار, پشیمان, پائنچا, پائے, پختہ, پٹائی, یہ الفاظ آپ نے ہمیں بتائے. عزرا صاحبہ بہت شکریہ, بہت آپ کی نوازش ہے. توفیل صاحب آپ نے کون سے الفاظ بتائے, پشیمانی, پرورش, پنپنا, بہت خوبصورت لفظ, پہچان, پاکیزہ آپ نے بھی بتایا, اور پندار بڑا زبردست لفظ, یہ آپ نے ہمیں بتایا. اب کیا ہے کہ ہم بھی کچھ الفاظ جو ہیں وہ آپ تک پہنچاتے ہیں, پے سے شروع ہونے والے. آپ نے سنا ہوگا خصوصاً شاعری میں یہ الفاظ استعمال ہوتا ہے, اور بلکہ ہمیں یاد آ رہا ہے کہ کون سے, وہ حبیب جالب کی جو شاعری ہے, بڑی مشہور و معروف ان کی نظم ہے شعرۂ آفاق, معذرت حبیب جالب نہیں ہیں, وہ ہیں فیض احمد فیض, انہوں نے لکھی تھی کہ چلو پا بجولا چلو. تو پا بجولا ایک لفظ ہے, پے سے شروع ہوتا ہے, پا بجولا, پا کیا ہوتا ہے پاؤں, اور پا بجولا کا مطلب ہے پاؤں میں زنجیر یا مقید ہونا اس کا, تو یہ ایک لفظ ہے. ایک ہے پابا گل, اب پابا گل کیا ہوتا ہے, کیچڑ میں پاؤں ہونا, اس کا مطلب قیدی بھی ہوتا ہے, اس کا مطلب ہوتا ہے بے بس, اس کے مختلف معنی ہیں پابا گل. ایک ہے پاکوب, اب پاکوب یہ بڑا نیا سا لفظ ہے, شاید آپ نے نہیں سنا ہوگا, پا کوب, پی الف پا کاف واکو بے, پاکوب کا مطلب ہوتا ہے سامعین کرام ناچنے والا, پاکوب ناچنے والا. پابا جولا پاؤں میں زنجیر ہونا, مقید ہونا, پابا گل کیچڑ میں پاؤں ہونا, اور اس کا مطلب بھی ہوتا ہے قیدی یا بے بس, اور پاکوب ناچنے والا اس کا مطلب ہوتا ہے. پاداش آپ نے سنا ہوگا, اس کا مطلب ہوتا ہے اس کی, یعنی کہتے ہیں نا اس کی پاداش میں آپ کو یہ نتیجہ, آپ کانسیکوینسز کہتے ہیں نا جیسے انگلش میں, تو نتیجہ یا سزا یا بدلہ کہہ سکتے ہیں پاداش. ایک ہے پارچہ بافی, پارچہ بافی کیا ہوتا ہے, پارچہ بافی پہلے تو بہت استعمال ہوتا تھا اردو زبان کا لفظ, اب ویسے یہ فارسی کا بھی ہے, کپڑا بننا یا جو لاہے کا جو پیشہ ہوتا ہے نا ہم کہتے ہیں پارچہ بافی, پارچہ کہتے ہیں کپڑے کو, یاد رکھیے گا آپ. اچھا ایک ہے پاسنگ, پاسنگ کیا ہوتا ہے, ترازو کے پلڑوں کا فرق, سب کو پتا ہے ترازو کیا ہوتا ہے, اس کے دو پلڑے ہوتے ہیں, تو ان کے درمیان جو فرق ہوتا ہے اسے کہتے ہیں پاسنگ. بڑا آپ نے شاید نیا ہی یہ لفظ سنا ہو, امید کرتے ہیں کہ آپ کو یہ. اور پائنتی, پائنتی کیا ہوتی ہے, چارپائی کا پاؤں کی طرف والا جو حصہ ہوتا ہے نا اسے پائنتی کہا جاتا ہے, آپ نے سنا ہی ہوگا. اور باقی جو ہے پایا, اس کو پایا کرنا, پایا مطلب انجام تک پہنچانا, اس کا آخر تک اس کو رکھنا. ایک ہوتا ہے پوٹاش, پوٹاش جو ہے یہ ایک آتشگیر مادہ ہوتا ہے سامعین کرام, پوٹاش, پوٹاش کیا ہے, یہ آتشگیر مادے کو کہتے ہیں. اب جو بتائے تھے الفاظ ہمیں ہمارے لسنرز نے, پھرتی کا مطلب ہوتا ہے تیزی, ٹھیک ہے نا, پرکھنا, پرکھنا کسی کو جانچنا, کسی کو مطلب جج کرنا آپ کہہ لیجئے, یا کسی کو دیکھنا کہ وہ کتنے پانی میں ہے اس کو پرکھنا کہتے ہیں. پربت کیا ہوتا ہے, پہاڑ, پربت کہتے ہیں, پربت سے وہ گانے بھی بہت سے ہوتے ہیں. اور پر کا مطلب پتہ ہی ہے, جو پرندے کا اڑنے والا جو ہوتا ہے نا, پروں کے ذریعے اڑتا ہے. پھر جو بتایا گیا پھول, سبھی کو پتا ہے پھلواری, پھلواری ہوتی ہے پھولوں کی کیاری جو ہوتی ہے نا, پھلواری جہاں پہ بہت سے پھول اگے ہوئے ہوں. پہچان کا بھی سب کو پتا ہے پابند, پابند کا مطلب بھی ہے کہ اس کا جو ہے نا باؤنڈ ٹو, کہ آپ اس کے پابند ہیں کہ آپ نے یہ والا طور طریقہ اختیار کرنا ہے, یا یہ آپ نے رولز ریگولیشن جو ہے نا ان کو ابڈ بائی کرنا ہے. پشیمان, پشیمان کا مطلب ہوتا ہے کہ آپ جب ریگریٹ کرتے ہیں نا, جیسے پشیمان ہوتے ہیں کہ ایسا کیوں کیا, ایسا نہیں ہونا چاہیے تھا, تو یہ پشیمان ایک قسم کی پریشانی سی ہوتی ہے. پھر جو ہمیں بتایا تھا کہ انہوں نے پشیمانی,
3: तुफैल साहब ने, तो पशमान और पशमानी एक ही बात है कि पशमानी होती है बाद में कि आप पशमानी आपको उसका सामना करना पड़ता है। परवरिश पालना पोसना जैसे होता है। इसके अलावा पनपना किसी चीज़ के साथ, पनपना क्या होता है कि उसको आप मौका देते हैं, वक्त देते हैं कि वो किस तरह से अपने अंजाम तक पहुंचती है, कैसे पनपती है कोई चीज़ ग्रेजुअली, यानी जिसे कह लीजिए कि स्टेप बाय स्टेप इस तरह से। उसके बाद आपने पशमान, आपने भी लफ्ज़ बताया। पाकीज़ा, सबको पता है पाकीज़ा का मतलब क्या होता है, पाक किरदार वाली। और पाइंचा, पाइंचा क्या होता है, पाजामे का वो हिस्सा जिसमें हम टांग डालते हैं। पाए बताया था अज़रा साहिबा आपने, पाए का मतलब क्या होता है, पाँव। पाए पेलिफ पा हमजा बड़ी ये पाए, इसका मतलब होता है पाँव। और पपीता बताया अज़रा साहिबा, पपीता एक फल होता है खाने वाला, येलो कलर का बड़ा सा, या आप मस्टर्ड कलर कह सकते हैं, पीले रंग का या फिर वो इस तरह का रंग होता है। फिर आपने पाजामा बताया। पापड़ आपने कहा, पापड़ खाने वाले भी होते हैं। एक होता है पापड़ बेलना, महावरा है वो, क्या होता है कि ज़रा जिस काम में थोड़ी सी मुश्किल दरपेश आए उसे कहते हैं कि बड़े पापड़ बेले लेकिन ये काम नहीं हुआ। पैवंद आपने बताया, पैवंद होता है टांका लगाना कि उसमें कोई और पीस बीच में शामिल कर देना, तो पैवंद वो कहलाता है। पिटाई का मतलब सभी को पता है, पिटाई क्या होती है। तो बहरहाल ये तमाम अल्फाज थे जो आपने हम तक पहुंचाए, बड़े खूबसूरत अल्फाज थे। पशेमान, पशेमानी, पनपना, पिंदार। पिंदार क्या होता है कि जो आपका जो अंदर, जिसे बातिन कहते हैं ना, कि आपके पिंदार को ठेस पहुंची, आपके बातिन को ठेस पहुंची। पुख्ता बताया था आपने ज़रका साहिबा, पुख्ता का मतलब मजबूत होना, उसको सख्त करना, इस किसी चीज़ में पुख्तगी लाना यानी पक्का कर देना उसको। तो ये आज के सामीन कराम अल्फाज थे पे से शुरू होने वाले। अगले हफ्ते भी याद रखिएगा पे ही से शुरू होने वाले, ज़रा मुख्तलिफ अल्फाज बताइएगा, तैयारी कर लीजिएगा, आपके पास पूरा हफ्ता होता है। हमने आपको बताया पाबजोला, पाँव में जंजीर होना या मुकैद होना। पाबागिल, कीचड़ में पाँव होना। पाकोब, नाचने वाला, इसका मतलब है। पादाश का मतलब है सजा या सिला। पारचा बाफी, कपड़ा बुनना, जुलाहे का पेशा होता है। और इसके अलावा हमने बताया पासंग, पासंग तराजू के पलड़ों का फर्क जो होता है वो पासंग कहलाता है। और एक हमने बताया पोटाश, पोटाश क्या है, ये एक आतिशगीर मादा है, ठीक है, इसको कहते हैं पोटाश। तो ये सामीने कराम हमारा आज का ये सिलसिला था। आपके तहे दिल से हम मशकूर व ममनून हैं कि आप इसमें शामिल हुए, आपने हिस्सा लिया। और इसका इनाम क्या होगा जी, नाहिद साहिबा, तुफैल साहब, जुनेद साहब, अज़रा साहिबा, ज़रका साहिबा, आपने हिस्सा लिया था इस मामले में, इस तो आपके लिए ये बहुत खूबसूरत सा आने वाला गीत हम पेश कर रहे हैं इस उम्मीद के साथ कि आप इसे सुनेंगे। अज़रा साहिबा खसूसन आप इसे बहुत पसंद करेंगी, तो लीजिए सुनिएगा।

0: Asian Community Radio, Bradford Asian Radio, on 1413 AM, DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
1: And the winner is...
2: And the winner is...
3: And the winner is...
1: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorised by the UK Financial Conduct Authority.
6: दूल्हे का सेहरा सुहाना लगता है।
7: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रैडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
8: मिलान दुल्हा हाउस, 8183 व्हाइट एबे रोड, ब्रैडफोर्ड, BD8 8DR, टेलीफोन 07885428349, अदर ब्रांच द मुगल एम्पोरियम, 1304 लीड्स रोड, ब्रैडफोर्ड 3।
7: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
8: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
7: खूबसूरत कारपेट्स, लेमिनेट, लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डाइट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3 ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
9: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
10: तो खुलकर क्यों नहीं कहती कि आज पेल्स जाने का इरादा है।
9: जी हाँ, पेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
10: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, पेल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
7: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
10: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
7: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने कि खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
10: और खुशबू, लज्जत और जायका खुद कहे कि मंगला केटरिंग से आया है।
7: मंगला केटरिंग, 77 Athington Street, ब्राडफर्ड, BD8 ATY,
10: टेलीफोन 01274731555, मंगला केटरिंग सर्विसेज .UK।
11: Do you know there are 170,000 new cases of cancer each year in Pakistan? Do you know that Imran Khan Cancer Appeal provides free cancer treatment to 75% of its patients? Do you know that the third specialist Shaukat Hanum Cancer Hospital is being built in Karachi? We need your support more than ever now. Please donate today by calling 01274 424444 or donate online at ikca.org.uk.
0: To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio. Broadcasting from Bradford, listen to all over the world. Bradford Asian Radio. The Real Asian Radio. Bradford Asian Radio. Our voice, your choice.
12: Bismillahirrahmanirrahim. Abhi to aap sun rahe hain ghazal usne chheri. Waqt hua hai aapke pasandeeda segment ek shayar ek geet do fankar ka. और हम खुश आमदीद कहना चाहेंगे परदेसी मजीद साहब को, کچھ فنی خرابی کی بنا پہ شاید پیغام نہیں پہنچ رہے تھے تو میں نے پیج آف کر کے دوبارہ کیا اور اب ہمارے ہمراہ موجود ہیں پردیسی مجید صاحب جن کا تحفہ ہم نے کیو کر رکھا ہے اور انشاءاللہ اس سیگمنٹ کے بعد ہم کھاڑیاں گجرات پاکستان میں موجود اپنے خوبصورت لسنر پردیسی مجید صاحب کا تحفہ لے کر ان کی خدمت میں حاضر ہوں گے. دوستو آج کے جو شاعر ہیں ان کا نام ہے مسرور انور جنہوں نے بے شمار مقبول گانے پاکستانی فلم انڈسٹری کو دیے اور انہوں نے شہرت کی تمام تر بلندیاں طے کیں. یہ ذکر ہے 1966 کا ایک فلم آئی, فلم کا نام تھا ارمان. اس فلم کو تحریر کیا تھا اس وقت کے نامور, حالانکہ انہیں شہرت اور بلندی ارمان کے بعد ہی ملی, وحید مراد نے. ان کے ہمراہ موجود تھیں زیبا اور فلم کا نام تھا ارمان. 1966 کی یہ بات ہے. اس فلم کے گیت بے انتہا مقبول ہوئے اور بے شمار ایوارڈس لائے, لیکن ایک گیت مقبولیت اور شہرت کی تمام تر بلندیاں طے کر گیا جسے تحریر کیا تھا مسرور انور نے اور موسیقی سے سوارا تھا سہیل رانا نے. گیت کے بول تھے اکیلے نہ جانا, اور اس فلم کو بعد میں کلر بھی کیا گیا. اس زمانے میں بلیک اینڈ وائٹ کا زمانہ تھا اور بلیک اینڈ وائٹ کے زمانے میں اس فلم نے مقبولیت اور شہرت کے تمام ریکارڈ توڑ دیے اور یہ پاکستان کی پہلی واحد فلم تھی جس نے سنیما ہالز پر 75 ہفتے مکمل کیے, یعنی پلیٹینیم جوبلی منائی. اس فلم کی مقبولیت کا عالم یہ تھا کہ وحید مراد کی اس فلم کے آنے کے بعد ان پر فلموں کی بارش ہو گئی اور پھر وہ اپنے دور کے مقبول ترین ہر دل عزیز اور نوجوان نسل کے نمائندہ ہیرو, اور انہیں چاکلیٹی ہیرو بھی کہا جاتا تھا. اور پھر یہ جوڑی بڑی مقبول ہو گئی زیبا اور وحید مراد کی, اور پھر بے شمار کامیاب فلموں میں انہوں نے کام کیا. تو آئیے آج کے ایک شاعر ایک گیت دو فنکار میں آغاز کرتے ہیں. آج کے شاعر ہیں مسرور انور, موسیقار ہیں سہیل رانا, اور جو فنکار پہلا گیت جو پکچرائز کیا گیا وحید مراد پر اکیلے نہ جانا, اور اس کے بعد ایک گیت زیبا پر بھی پکچرائز کیا گیا. پہلے سنتے ہیں وہ گیت جو وحید مراد پر پکچرائز کیا گیا, اور آپ حیران ہوں گے اس فلم کو, یہ ریکارڈ ہے پاکستان کی فلم انڈسٹری میں, 6 نگار ایوارڈ ایک بار میں ملے تھے جو وہاں کا سب سے بڑا فلمی ایوارڈ سمجھا جاتا تھا. 6 نگار ایوارڈز, بیسٹ فلم بھی یہ, بیسٹ گانے بھی یہ, بیسٹ ہیروئن اور ہیرو کا بھی تھا, بہت سے ملا کے 6. تو یہ واحد فلم ہے جسے یہ اعزاز حاصل ہوا, اور یہ واحد فلم ہے جسے یہ اعزاز حاصل ہوا کہ یہ پلیٹینیم جوبلی منا پائی. تو چلتے ہیں اس گیت کی جانب. 1966 کی فلم ارمان سے, آواز احمد رشدی کی ہے, بول تحریر کیے ہیں مسرور انور نے, اور موسیقی سے سنوارا ہے سہیل رانا نے.

0: Action Radio on 1413 AM, DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
1: And the winner is...
2: And the winner is...
3: And the winner is...
1: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorised by the UK Financial Conduct Authority.
6: दूल्हे का सेहरा सुहाना लगता है।
7: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ तीन दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
8: मिलान दुल्हा हाउस, 8183 व्हाइट एबे रोड, ब्रेडफोर्ड, BDH8DR, टेलीफोन 07885428349, अदर ब्रांच द मुगल एम्पोरियम, 1304 लीड्स रोड, ब्रेडफोर्ड।
7: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
8: तुम्हें पता है भाभी ने बॉबीज कारपेट के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
7: खूबसूरत कारपेट्स, लेमिनेट लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डायरेक्ट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
9: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
10: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
9: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
10: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, पल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
7: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
10: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफोर्ड में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
7: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
10: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
7: मंगला केटरिंग, 77 आथिंगटन स्ट्रीट, ब्रैडफोर्ड, BD8ATY,
10: टेलीफोन 01274731555, मंगला केटरिंग सर्विसेज .UK।
7: शादी आ गई है सर पर और कोई फोटोग्राफर नहीं है घर पर।
10: लगता है आपने AsianWeddingsUK.com का नाम नहीं सुना, जो आपकी शादी के चलते फिरते हसीन लम्हात हमेशा के लिए फोटोज और वीडियोस के जरिए महफूज करते हैं और फिल्म ऐसी बनाते हैं दूल्हा दुल्हन जैसी चाहते हैं।
7: डिजिटल क्वालिटी, तेज और दोस्ताना सर्विस, मेल और फीमेल फोटोग्राफर्स,
10: जिंदगी के यादगार दिन को यादगार तरीन बनवाइए।
7: आज ही मुबीन का नंबर मिलाइए
10: 07548419678।
7: AsianWeddingsUK.com, जिनकी आम सी फिल्म भी बॉलीवुड से नहीं।
0: To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio. Broadcasting from Bradford, listen to all over the world. Bradford Asian Radio, the real Asian radio. Bradford Asian Radio, our voice, your choice.
11: दोस्तों, आप सुन रहे हैं गजल उसने छेड़ी, जो अपने इख्तितामी घंटे में दाखिल हो चुका है। जो अहबाब अभी बज़्म की रौनक बढ़ाने के लिए तशरीफ लाए हैं, उनका जिक्र खैर हो जाए। हिंदुस्तान के मरदम खेज शहर अमरोहा से बहुत ही मारूफ मकबूल हर दिल अजीज़ मुसन्निफ़ ہمایوں پرویز صاحب اپنے اہل خانہ کے ہمراہ موجود ہیں، ان میں شاہین صاحبہ، افشاں صاحبہ اور ہماری بہت ہی پیاری سی بٹیا ندا اور ان کے ننھے منے فرزند ارجمند، آنکھوں کی ٹھنڈک، دل کا چین، نور عین علی نور صاحب صاحبزادے شامل ہیں، اور آپ تمام سامعین اور ناظرین کی خدمت میں انہوں نے محبت بھرا سلام، پیار اور ڈھیروں دعاؤں کا تحفہ بھیجا ہے۔ ہمایوں پرویز صاحب کوئی خاص گیت سننا چاہیں تو ہمیں لکھ بھیجیں، ہمیں بڑی خوشی ہوتی ہے جب آپ اپنی پسند سنتے ہیں تو مزہ دوبالا ہو جاتا ہے آپ کی شرکت کا۔ اس سے پہلے کہ ہم آپ کو نارتھ ہالٹ لندن کے اس خوبصورت گھر میں لیے چلیں جہاں موجود ہیں شہریار صاحب اپنے اہل خانہ کے ہمراہ، اور سننا چاہتے ہیں ایک بہت خوبصورت سی غزل جو بہت سے لوگوں کی بچپن کی حسین یادوں کو تازہ کر دے گی، ہم آپ کی خدمت میں پیش کرنا چاہتے ہیں رضوان رضوی اور ان کی شریکیات امرین زہرا نے ادب کے شجائیوں اور شعر کے متوالوں کے نام خواجہ پرویز کا ایک بہت خوبصورت کلام بھیجا ہے جو ہم ان کی نظر کرنا چاہتے ہیں، لیکن اس سے پہلے میں خوش آمدید کہنا چاہوں گا نذیر احمد صاحب جو لیا پنجاب پاکستان سے تشریف لائے ہیں، اور ہمیشہ کی طرح ان کا پیغام یہ ہے کہ اللہ تعالیٰ آپ کو سلامت رکھے، میری جانب سے تمام سامعین و ناظرین کو محبت بھرا سلام قبول ہو، اللہ آپ کو بھی سلامت رکھے، صحت سے رکھے، آپ کی آمد ہمیشہ ہمارے پروگرام کے لیے باعث توقیر ہوتی ہے۔ اب ہم وہ کلام پیش کرنے جا رہے ہیں جو ہمیں بھیجا ہے اس حسین جوڑی نے کراچی پاکستان سے، خواجہ پرویز کی یہ بڑی مقبول غزل ہے اور اسے ملکہ ترنم نور جہاں نے بہت خوبصورت گایا ہے، اور وہ کچھ یوں ہے کہ جو نہ مل سکے وہی بے وفا، یہ بڑی عجیب سی بات ہے، جو چلا گیا مجھے چھوڑ کر وہی آج تک میرے ساتھ ہے، جو نہ مل سکے وہی بے وفا، یہ بڑی عجیب سی بات ہے، جو چلا گیا مجھے چھوڑ کر وہی آج تک میرے ساتھ ہے، کرے پیار لب پہ گلا نہ ہو یہ کسی کسی کا نصیب ہے، کرے پیار لب پہ گلا نہ ہو یہ کسی کسی کا نصیب ہے، یہ کرم ہے اس کا جفا نہیں وہ جدا بھی رہ کے قریب ہے، یہ کرم ہے اس کا جفا نہیں وہ جدا بھی رہ کے قریب ہے، وہی آنکھ ہے میرے رو برو اسی ہاتھ میں میرا ہاتھ ہے، وہی آنکھ ہے میرے رو برو اسی ہاتھ میں میرا ہاتھ ہے، میرا نام تک جو نہ لے سکا، جو مجھے قرار نہ دے سکا، جسے اختیار تو تھا مگر مجھے اپنا پیار نہ دے سکا، وہی شخص میری تلاش ہے، وہی درد میری حیات ہے۔ بھائی واہ واہ واہ واہ، کیا انتخاب ہے بھائی، رضوان رضوی اور امبرین آپ کے انتخاب کی داد دیتا ہوں اور دعا کرتا ہوں کہ اللہ آپ کی جوڑی کو سلامت رکھے۔ اب ہم چل رہے ہیں اس خوبصورت غزل کی جانب جس سے سننے کی خواہش کا اظہار کیا ہے ہمارے محترم شہریار صاحب نے نارتھ ہالٹ لندن سے۔ ایک خوبصورت شعر یاد آ رہا ہے نوشی گیلانی کا، کچھ نہیں مانگتی میں تجھ سے اے عمر رواں، میرا بچپن میری گڑیاں میرے جگنو لا دے، اور حاضر ہے آپ کا تحفہ، آپ کی آمد کا بہت شکریہ، تمام اہل خانہ کو میرا مؤدبانہ سلام پہنچے۔